गर्ते पढाको चायो कै मजे या जापनिंगा परजीले जर्ते गर्छे को चायो कै मजे या